0: लायो मेरो मन कसरी बुझाउने भन्थिन है बिचारे बुझै थार नौडाँडा पारी छ कम्पन सहर बिचोरको बेलैमा बिचोरको बेलैमा सक्यो।
1: तिन तारा तिन तिर तिन तारा तिन तिर छरकेटीका नहेरा मतिर नरु मायालु। तिन तारा तिन तिर तिन तारा तिन तिर छरकेटीका नहेरा मतिर नरु मायालु। तिन तारा तिन तिर तिन तारा तिन तिर छरकेटीका नहेरा मतिर नरु मायालु। सरा सरा